0: आय हाय इतना शिकस्त दिल था, माजी की कम अल्फाज कम शिरू ने शायर दी करा लुकड़ दी करा नो हा दे कर दीजिए। अस्सलाम वालेकुम, अस्सलाम वालेकुम, अस्सलाम वालेकुम जी, सुख खबर कवे देखुम जैना।
1: वालेकुम अस्सलाम
0: जी जी, रोड में सुख खबर की कम जैना।
1: मुबशर
0: खबर की कम जैना। करक खास ना खबर की मुबशर दारा तू आज सवाल जवाब बरा ल सरा के औ इस तरह सरा संदर्भ कम या हो रही। कराची बवी मतलब कराची बवी इम्कानात ते खुद ली दी खा दारा तू आज सवाल जवाब खुद दारा को औ संदर्भ कम हो रही। हाँ हेलो सो को कम
1: बादशाह
0: रईस बादशाह सही था ताउस तो रईस बादशाह संदर अपले कोम खा ठीक दा देर जाते मेहरबानी शुक्रिया टेलीफोन कॉल कवल उदा गजम सर जरूर रागले वो हगा वही छी इम्कानात दा सीधी छी कराची बबी खा सही दा یار اصل میں غوا دے سندرہ تا مکمل نپلے کو مخلا سندرہ دے داس دی جی السلام علیکم السلام علیکم جی سو خبر کی وی دکم زینا السلام
2: علیکم دنا
0: سو کو دوبارہ واخ لنم سنگا پلوشا خبر کی وی دکم زینا
2: بننا
0: بنو نا بنو گل موسم سنگ دی بنو کی گرمی دا آیا سنگ موسم سنگ دی نہیں یخنیش تا نہ گرمیش تا مطلب پسرلی دی بکی دروغ مو آیا کنا بنو کی خو گرمی دا پلوشی خیس یاد تی خدی سوال جواب برا لسرا کی سوال جواب بسوی مطلب نقل خورا چانا نکوی تاسو ماشاءاللہ قابلان یہ خو قسمت کی منمبر نیشتا کنا قسمت کی ممارک نیشتا کم یو کراچے بولتا ترا بنو کرک اور ٹانگ دا وڑخ کاری خدا سیدا سندر را دوایا جی کم سندرا عباس خان پروگرام تو بولے نرا جما پروگرام تو برازم گوڑی خواہ انشاءاللہ سنگا چندن راغلی مدر سے بیا بیا رازم خواہ سید رازم با خوصندر راتو وہ ایکم سندر باو رہی
2: چلو ایک بارا
0: چلو ایک بارا
2: تیر سے اجنبی بن جائے ہم دونوں
0: چلو ایک بار تیر سے تیر سے کسی چیز
2: اجنبی بن جائے ہم دونوں
0: چلو ایک بار اجنبی بن جائے ہم دونوں ٹھیک دا دغه سندره چې کوم نتاس په لکی کی ٹھیک دا
2: جی جان
0: ٹھیک دا ډیر زیاته مهرباني پلوشا د بنو نا او چې کراچی چې کوم نه ټول نلوي غلط خار دې ډیر مننه پلوشا ځان خیال ساته ډیر مننه شکریا تشکر دا تاسو فرمایش ښه

0: Welcome to Radio Aman 88.4.
1: You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
3: बीमारी हक दे अवेलाजी सुनत अमल दे अवेलाजी सुनत अमल दे
4: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली यो ढेर गर्जिदली कड़ीदली यो
3: नो बिल्कुल मायूस के गई मां मायूस के गई मां अल शिफा दवा खाना شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحب نا پل علاج ترلا سکولے شی
4: او د نور معلومات دے پارا پدغ نمبر کال کولے شی
3: 0319 55 23 404

0: भूल कर जाते हैं जब आप आते हो, आंधे हो क्या जब गुमले से टकराते हो। अच्छा सही, ढेर बनाना, थैंक यू सो मच यूजा हर बनाना। वैसे सलामोना तरीखाना गोल गोल ले सरता और खासकर मिस डी लला था और टोल लिसनर तो चुकुम सलाम बिल्कुल वीली दी। वैसे प्रोग्राम नाइस दाई सुरानी नाइस सलाउद्दीन सुरानी चुकुम मैसेज करे डेरा मनाना, मैसेज के वाले यो जहान मनाना प्रोग्राम से मैसेज को डेरा डेरा मना जी। रोशन भी मैसेज कर दे, तारिक भाई शो तो बहुत मस्त एंड जबरदस्त है बिल्कुल। वैसे अलग शबा द बीजीएम प्ले का की तरह मैं ऑल फ्रेंड को दिल वाला सलाम सकते डेरा मनाना, थैंक यू रोशिहान मैसेज के वाले डेरा डेरा मनर प्रोग्राम से मैसेज को इसी तारिक भाई माशाल्लाह चेहलक दिप नजर न की वेलकम टांग शुमड़क ले सकते हाँ डेरा मनना बस मु तवीश कड़े नजर ठीक सा बेगम अशा विच सर दू सॉन्ग प्ले का छे सही ठीक सा जो कोशिश करूँ सुनिहान मैसेज करे दे सॉन्ग फरमाइश से करे जो कोशिश करूँ डेरा मनना विच विच सर खबर ये मो दी दी वर्ताई था खाली तीन कपड़े कड़ी दी बस नोरे न कम जकचे घटकता तफो खलक कपड़े कमी की कपड़े। अच्छा सही दाह बरा बिल्कुल ठीक तो ठीक सो डेरा मनना, थैंक यू सो मच यो जहान मनना वैसे ओके भाई सलाम वेर का रास के सही डेरा मनना वालेकुम असलाम यो जहान मनना थैंक यू। दीन अलावा रोशी खान मैसेज करे दे वैसे रोशी खान लिसनर तारिक भाई वेलो खबर जो देर तक वोची दाई सरंगे पुते शवाई वो तारिक भाई वेल ची जबो ईद उल फितर ता कलिता सा खो आगा खो ईद उल फितर ऐ दा खबर बिल्कुल ठीक खजी वैसे पोतेश्वल दई कलीना पोतेश्वल रमे डियर खजी दा खबर बिल्कुल ठीक था दा खबर तो गोरा बिल्कुल और यू देख लगे ना वैसे इट्स मी तरह ना तरीकाना हो सके तो ये वाला सॉन्ग प्ले करो। अच्छा दा उर्दू सॉन्ग देखो तो यहाँ कोशिश कहूँ वैसे मारी अरमान से कहूँ कि अब आपको अब आओ आपके अबू कैसा है अब आपका अबू कैसा है तरीकान खजी डेरा मनाना, थैंक यू सो मच यो जहान मनाना मैसेज के वाले प्रोग्राम की शिरकत करो डेरा मनाना खजी एम एस जी हर तरह मौजूद है प्रोग्राम से बिल्कुल टाइम हम कम दें बेवे इजाजत हम बिल्कुल खली एम एस जी पद आखिर के बिल्कुल रोक ठीक सो एम एस जी
1: हाँ
0: दर्द हो चीज दर्द सर बंद उखड़
1: बस दाह में सर दर बने उखड़ मो दे दे पर दर बने उखड़ छे आगा किम टाप करे पागे बने बिया खबर है ओके
0: आगे बने बिल्कुल दादर तो है के ना जे दा तेर ईद नो ہفتے پورے نو بدھ پورے خیر لوٹ سکا نا جمع رات پر لوٹ سا پاتا نہ لگی جی کہ جمعے پر عید بھی کہنا بیا چکا مجھے نا خیر مناسب خواہ گورا دے ہفتے پر عید بھائی عید ہفتے پر کنفرم دے نو جمعہ پر لوٹری ٹھیک سا نو بس جمعرات تو نہ لوٹری جمعہ چکلا مزیگار مشوم شو اعلان ہو شو ٹھیک سا تو سے پتر بنے چکم اعلان ہو سی تو اعلان ہو سکے نا بیا چکلا مو دس پہ پروگرام شروع کو بیا دے منگل ملے نا اور دین لوا دا سے دے لنڈ جیل اندر نا کال روگ لل کے نا چھ دل تک اعلان ہو سو ٹھیک سا نو بس موچ اس سے پوتے ٹھیک سا بس اس سے پوتے اس ماسا کے نا آو گنا بالکل دا دا چل سر شو
1: اش دے مسر یو بللا اس کڑا کنا چھ سن مر دے اختر تا کازل اٹھ کان رو گو سن مر ستری تو تو سی ان ستری تو زو دری مو دے
0: دا خبر ہو دے سید ہم بیو پاس کھڑی ہو کنا
1: بالکل چاند رات پر گام ہو کے نا
0: بالکل
1: عید وال پر گام کل کو
0: بالکل بالکل بنے بدلا
1: نہ گول میں بدلا تو خیر ہے گول میں بدلا بھی وہاں سے مشورہ سرو کی
0: صحیح
1: لسنر کا موجودہ دی چاہ بھی بیادہ گاوی داسی نہیں چاہ بیادہ تو یہ کہنا جس نے میرنا زو لٹ رہا وہ سو مکھا پائی سلاو کا چہر سرنگوں کی
0: بالکل دا ہو یا فیصلہ اندر شوی کنا یا ہو ڈیر رزی بتا پوتی
1: خیر ہے وہ سنا
0: آج کل اعلان وشی دی اختر غلا سر دی مکھ چکم اعلان نوشی
1: وہ سنا دا
0: سترہ داری بانی چکم دی کمار ہوئی تی لال کمیٹی اجلاس نو کھینی با
1: سترہ
0: فیصلہ ہو کی
1: سترہ تاریخ نکشنی دی مکھ چکشنی دی
0: سترہ تاریخ بانی بالکل کھینی روئی تی لال کمیٹی اجلاس نو ایک جکلا فیصلہ اوشی مطلب عید
1: وکلا
0: فیصلہ باقی نہ بات بھی ٹھیک
1: شو
0: خواہش احمد بالکل خواہش احمد بالکل خواہش احمد
1: خبر کسان سر کنفرم کا چلی سر بالکل لگا سر کیوٹر شیخان خبر کلا چلی سر طارق بھائی والا خبر حضرت لکھنا خبر
0: صحیح
1: کیوٹر شیخان کلا دا چکن کنا جب مو پر بیا نه چو سن می دا تو پوت شل دا شل هو سن چکن
0: نا اچھا سعید بالکل عید تلوڑ شا خوش شرط یو شرط ہے بگی
1: سرنگے
0: ٹھیک شا
1: شرط بالکل منظور دارتا منظور دارتا
0: اچھا بالکل شرط چا صحیح وی
1: ہاں
0: ٹھیک شا
1: تو بالکل چتا تر تو یہ کنا دا بالکل منا
0: اچھا اگر شرط دا دچ تو عید زون تو پخپل ون عید نی ولای وی
1: بالکل تصدق اوسر من خامخ عید خون نسیغمونه چې کورش کې نسی اول مور پلور دی په مناسبت دی کنه ول خو دی غي بیا نه بچ کېم نه کنه خپل لکمې را خپل مشه کېم نه کورش سره نسی څو کنه ځخه مطابق کېم نه کنه خامخ نسی کورش درته چیرې سره ملي
0: باسي نه ولای بعد به بیا لوټ شه سیدو
1: منه بالکل او نه په خپل دې څه خبره ده کنه خاموشی سرا اختر نواز لالا شو دس اس ماشاءاللہ چکم نے مشترا احمد زار ہدا عزت سے نظمان خٹک صاحب عزت سے چکم نے انعام بھائی ہدا وہ صاحب مشترا
0: بات
1: دی کنا نو ڈیر جوتا مننا کہ ڈیر جوتا وہ منیجر سے بھی خبر زور سر شر کیو کنا چ اکثر دس لسنر
0: وی دس لسنر دی کیو صفدر لالا دی
1: صفدر لالا دی کنا بالکل اخر سر کنا دس شاید خان خدر سر اکیلا ش اکثر منیجر سر ایش پی پروگرام ور کنا او گیلا او کی چر زخه در طرف دی اش کنا
0: بالکل
1: نو سمرہ لسن دی اگے بالکل ودا خبر کی چکل خان لک اسی مثال چیل دے انام وی پروگرام کی لیا دین ربل سو پروگرام کی اگے ش دا منیجر سب سلام چکم کنا ادم مت زکن کی بالکل تو سلام کے نو یو جہان منم کی شکریہ کی انشاءاللہ کا مکاوا بل پروگرام سے بیاز دو تاریخ بیدس تر سلام ملے
0: بالکل صحیح
1: طرح وقت پرمیش پخ پل دو گن کیا ستے تلو یلا پما
0: جی ڈیر مننا میں جیو جہار مننا او بالکل دس میسج روغلی دازو پروگرام کی بالکل شاملو بالکل صحیح خبر دو میسج چکم دے خبر دت لوک لا چے لکا مطلب کم کسان مطلب موجود بھی ٹھیک شو نو اگے تسلم مل رہی ٹھیک شو چے مطلب کم نور کم قسم موجود نہیں نو اگے تسلم چکم مل رہی صحیح دا موجودہ چکم مطلب قسم موجود لگا راز بھائی شو یا دل نو سمرا مطلب شول ایم ایس ڈی شو یا اختر نواز اللہ شو اگے تسلم مل رہی کنا ٹھیک شو او بل دا چے اکثر چکم دے مطلب وی چے رسو دا دے گروپ نہ خبر کو دے گروپ نہ خبر کو دا گروپ نہ صرف بس نوم چکم دے خپل وندر لجی خپل نوم چکم دے او شاملی جی پروگرام شیخ خپل نوم ٹھیک شو او دے بل نوم ہا مطلب تو سے بل نوم لگا بل نمبر میسج کی آہن داہاں بالکل ٹھیک خبر نہیں صحیح نا نو ان شاء اللہ بھی ادھر سرکی جی ملاقات ہو بخیر کے دا میسج رغلی دی میں روشی خان بھائی سلام سے مزی بھائی آپ دونوں کو عید الاضحیٰ ایڈوانس مبارک ہو اللہ آپ دونوں کو ہر بری نظر سے بچائیں اوکے گڈ نائٹ سر ڈیرا مننا تھینک یو روشی خان لویا خدا سے میسج کو والے یو جہان مننا پروگرام سے دی میسج وکو خواہ جی مزی للا تھا چروٹھائی نہ دے Rockin' with the band. 88.4 Live.